வெல்கம் திரால்காம் ஹிகுடோ மானுவா ஆர் ஹிகுடோ மானுவா. ஐ ஹோப் கி ஆப்கோ ட்ராக் பசந்த ஆயா ஹோகா. இஸ் தரக்கு ஹோதா ஹை இஸ் தரக்கு காமோ மே அமீன் சாலி கரே. சலாம் அய்யூப் லாலா ஆர் ஷேக் சாஹப் கேசே ஹே யார் லாலா. வைசே ஷேக் சாஹப் சே காஃபி அர்சா ஹுவா உன்கி கோய் பாத் நஹீ ஆயி ہاں جی جی ہاں جی. اچھا جی آج دو سانگ ڈیڈیکیٹ کریے گا, ایک ایوب لالا کو اور اچھا نہیں یہ ڈیڈیکیشن کچھ اور ہوتی ہے, یہ آپ ریکویسٹ کر رہے ہوتے ہیں. ڈیڈیکیٹ کا مطلب ہوتا ہے ندیم بھائی ان کو ایک گانا ڈیڈیکیٹ کرنا, وہ ہو جائے گا. لیکن اگر آپ کہیں یہ والا گانا چلا جائے ایسے تھوڑی ہوتا ہے, وہ تو ریکویسٹ ہوتا ہے, یعنی کہ سمجھ رہے نا آپ. اور آگے بڑھتے ہیں جناب. سمی کہہ رہا ہے کہ اوکے ندیم بھائی میں آپ کے لیے ضرور بناؤں گا ہینڈ فری. ارے تھینک یو یار, جلدی نہیں آرام سے, یعنی کہ سمجھ لو نا. اچھا جناب سوال میں نے آپ سے یہ پوچھا ہے کہ واٹس ایپ جو ہے وہ کب لانچ ہوا, متعارف کیا گیا, اور اس کے ساتھ ساتھ یو ایس بی جو ہے وہ کب لانچ ہوئی اور وہ کب متعارف ہوئی. ایک وقت تھا کمپیوٹر کے حوالے سے اگر آپ دیکھا جائے تو تمام چیزیں یہ جو آہستہ آہستہ جو ہے بنی نو انسان نے جو ترقی کی ہے بڑی تیزی سے جو ترقی ہوئی ہے وہ 2000 کے بعد سے بالکل دنیا کا نقشہ ہی بدل گیا. 2000 کے بعد سے بے تحاشا جو ہے تیزی کے ساتھ جو ہے ٹیکنالوجی میں الیکٹرانکس میں جو ہے وہ دنیا نے ترقی کی ہے. تو یو ایس بی سے پہلے جو ہے ڈیٹا ٹرانسفر کے لیے جو ہے وہ ڈی وی ڈی ہوتی تھی, پھر اس کے علاوہ وہ فلوپی, اس سے پہلے جو ہے وہ سی ڈی ہوتی تھی, اس سے پہلے جو ہے وہ اسمال ڈسک ہوتی تھی, اور اس سے پہلے فلوپی ڈسک ہوتی تھی. یہ تمام چیز فلوپی ڈسک جو ہے وہ ایم بیز میں ہوتی تھی. آپ کو حیرت ہوگی کہ اس میں ایم بیز کو آپ سیو کر سکتے تھے, ٹرانسفر کر سکتے تھے. پھر اس کے بعد فلوپی ہی ڈسک میں ایک چھوٹی ڈسک آئی جو کہ ایم بی اس کے کچھ زیادہ ہو گئے, 500 MB پر چلی گئی. وہ پہلے تو 256 MB پر تھی فلوپی ڈسک, اس کے بعد وہ جو ہے تقریباً 500 MB پر چلی گئی, 625 پر چلی گئی. اس کے بعد جب یہ آئی آپ کی اللہ بھلا کے رہی سی ڈی, تو سی ڈی پر جو ہے ڈیٹا بھی ٹرانسفر ہوتا تھا, سافٹ ویئر بھی ٹرانسفر ہوتے تھے, لیکن ہم لوگ زیادہ تر فلمیں دیکھتے تھے. ہم پاکستانی ہیں نا, ترقی اسی طرح کرتے ہیں کر رہے ہیں. اور پھر اس کے بعد ڈی وی ڈی اس کا لیٹسٹ ورژن آ گیا. اچھا اسی طرح بلو ٹوتھ بھی ایک تھا کسی زمانے میں, موبائلز میں بلو ٹوتھ بھی ہوتا تھا, گو کہ اب تو یہ عام سا ہو گیا ہے بلو ٹوتھ, لیکن اس زمانے میں بلو ٹوتھ کو یوز کرنے کا پتہ ہی نہیں ہوتا تھا. اس کے لیے بھی کنیکٹو جو ڈیوائسز تھیں وہ ہوں گی تو بلو ٹوتھ کام کرے گا نا, مطلب اسپیکر ہو گیا. آپ نے اسپیکر زیادہ تر ہم لوگ یہی کرتے ہیں کہ بلو ٹوتھ کے ذریعے اسپیکرز کر لیے کچھ. اچھا اس دور میں جو بلو ٹوتھ کے ذریعے موبائل ٹو موبائل جو ہے وہ ٹرانسفر ہوتا تھا, پکچرز ٹرانسفر ہو جاتی تھیں یا کوئی اس طرح کی ٹرانسفر ہوتا تھا, تو بلو ٹوتھ جو ہے وہ 99 میں جو ہے متعارف ہوا تھا. یہ بھی میں آپ کو بتا دوں, ساتھ میں میں نے بولا انفارمیشن بھی دیتا رہتا ہوں آپ لوگوں کو اور میسج بھی ساتھ میں ہوتے رہیں گے. خیر جی آگے بڑھتے ہیں اور آپ کے میسج بھی ساتھ ساتھ پڑھتے ہیں. جوہر سے, گلستان جوہر سے, فرام آج نہیں تو ٹرکش سانگ مجیب الرحمان مرفانی صاحب ڈیڈیکیٹ ڈاکٹر منیب رحمان مرفانی, ڈاکٹر ابو ہریرا مرفانی, بی بی غلام زہرا مرفانی. اچھا مجیب الرحمان صاحب ابھی آپ کے تمام جو آپ نے نام ابھی بتائے ہیں ان سب کو ہم نے ایک ٹریک ڈیڈیکیٹ کیا ہے, کیا تھا ابھی, اور وہ پتہ نہیں آپ نے سنا یا نہیں سنا, لگتا ہے کہ آپ نے نہیں سنا. ہکڑو مانو یہ والا گانا میں نے ڈیڈیکیٹ کیا تھا, یہ والا سنیں ذرا. دیکھ رہے ہیں کیسا گانا ہے, زبردست. آپ کا میسج آ گیا, تھینک یو ویری مچ. لیکن میں
हाय हाय, एक आदमी है जो मोती की तरह है। तो मुजीबुर रहमान साहब, हमने ये ट्रैक जो है वो हमने सबको डेडिकेट कर दिया था, मुनीब को भी और उसके साथ अबू हुरैरा साहब और बीबी गुलाम जहरा, सबका नाम लेकर, नहीं इनके नाम नहीं लिए थे मैंने, लेकिन अभी नाम ले दिए, आपका नाम जरूर लिया था, और ये डेडिकेट हो चुका है, यानी कि समझ रहे ना। कभी कभी छोटी छोटी चीजें भी बड़ी तकलीफ देती हैं, यकीन ना आए तो सुई पर बैठ कर देखें। सलीम मेमन भाई, क्या तजर्बात हैं आपके, वाह वाह वाह, आपको कितनी तकलीफ हुई थी ये जरूर बताइएगा। सभी भाई एक हैंड फ्री मेरे लिए भी भिजवा दो, एक चल रही है एक नहीं चल रही है, मतलब दो हैंड फ्री आपके पास पहले से हैं, या राइट लेफ्ट की बात कर रहे हैं। सलीम अमन साहब जरा खुल के बताइए क्या कह रहे हैं आप, हैं जी ते हैं जी। खैर जी, लाला गो, संजीदा गो और मुश्क और दोनों मेरे कंजूस बहनों को भी सलाम, सलीम मेमन कह रहे हैं। संजू को और मुश को कंजूस बहने का है ना, कंजूसी के साथ से मुराद क्या है, सलाम दुआ। मुश तो खैर आज अभी आई नहीं है, वो आ जाएगी तो फिर हम उसको बोलेंगे, संजू सुन रही है। और अमीन कह रहे हैं कि नदीम भाई ये जो दो, क्या आया भाई, पर ट्रैक डेडिकेट कर रहा है अमीन उस वक्त से सबको, लेकिन जो लिखा है उसके हिज्जे करने पड़ेंगे अमीन भाई, उसके बाद हम पढ़ेंगे। तो इसी बात पर हम आपको एक बड़े जबरदस्त ट्रैक की जानिब लेकर जा रहे हैं, और ये ट्रैक जो है हम डेडिकेट किसको करें यार, मैं सोच रहा हूं, डेडिकेशन तो बहुत सारी आती रहती है ना भाई। ये ट्रैक हम डेडिकेट करते हैं, भी जितने भी मैसेज आए हैं उनमें हम देखते हैं, अमीन ने तो खैर कहा हुआ है, और जनाब हाँ हमारे यूसुफ भाई बाबोश से जो है उनकी जानिब से आप सबको डेडिकेट करते हैं ये वाला गाना।

वेलकम बैक कहेंगे सुने हो आप सबको। और जनाब मैसेजेस कर रहे हैं आपके चॉइस पे, आपका नाम आपका मैसेज उसको सेंड करेंगे 3636 पर। नौरीन बना कहती हैं यूनिवर्सल, अच्छा भाई क्या बात है, इसका इन्होंने फुल फॉर्म भी बता दिया यूएसबी का। इसका मैं वैसे आप लोगों को बता चुका हूँ, यूनिवर्सल सीरियल बस कहलाती है ये। और इन्होंने बिल्कुल दुरुस्त जवाब दिया है, जब बाजाबता तौर पर भी इन्होंने बताया है और जब बनी तब भी बताया है। और मेरी रूहे जान को सलाम और ढेरों सलामती की दुआएं और सॉन्ग डेडिकेट कीजिएगा, बहुत अच्छा सा बिल्कुल करेंगे। हाँ जी, आज जरीन नूर नहीं आई, शहजादी बहना और मेरी एक और शहजादी बहन अदीला जो है वो भी गायब है। गायब बहुत सारे लोग हैं लेकिन गाहे बगाहे आते जाते रहते हैं। अच्छा वो कह रहे हैं कि आज नहीं कल लगाइएगा, मुजीबुर रहमान साहब कह रहे हैं टर्किश गाना आई लव इस्तांबुल। और मुजीबुर रहमान साहब कल मेरा शो नहीं होगा, आपको ये बताना चाह रहा हूं मैं। तो अब मतलब ये कि मेरी अगर रात का शो सुनते हैं आप तो मुलाकात होगी पीर वाले दिन, और पीर वाले दिन जो मुलाकात आपसे होगी रात को 11 बजे से लेकर 1 बजे तक होगी, और इतवार को दोपहर 1 बजे से लेकर 3 बजे तक होगी। तो अगर आप इतवार वाले दिन सुनेंगे तो हम आपके लिए चला देंगे, बस इतना कह के चले जाइएगा कि मैं इतवार को सुनूंगा या नहीं सुनूंगा, ताकि जैसे आज आपके लिए गाना लगाया और आप नहीं सुन सके तो उस दिन भी लगाऊंगा, तो ये ना हो आप ना सुन सके। तो टर्किश गाना आपके लिए लगाएंगे इतवार वाले दिन, ओके कर दीजिएगा बस, यानी कि समझ रहे हैं ना आप। अच्छा भाई नौरीन बहना ने एक और भी इक्तबास है, क्या है ये पढ़ेंगे तो पता चलेगा। कहती हैं कि सब कहते हैं तुमने अभी देखा क्या है, सब कहते हैं कि तुमने अभी देखा क्या है, मैंने देखा है लोग कैसे दूसरों के घर उजाड़ते हैं, मैंने देखा है इल्जाम कैसे लगाए जाते हैं, मैंने देखी है रिश्तों की मुनाफिकत, मैंने देखा है कैसे एक गलती पर आपका खलूस आपके मुंह पर मारा जाता है, मैंने देखी है हर एक की चलाकियां, मैंने देखा है कैसे दौलत के पीछे रिश्ते टूटते हैं, मैंने देखा है कैसे दूसरों का हक खाया जाता है। हाय हाय क्या क्या बात कर दी आपने, वाकई ये तमाम तजर्बात जो हैं ये उस वक्त आते हैं जब उम्र का एक हिस्सा, जिंदगी का एक हिस्सा इंसान गुजार लेता है। अच्छा अब ये एक और बात कि मरफानी साहब का जो मैसेज आया है वो ये आया है कि ओके संडे मंडे रहिएगा, संडे को जनाब मेरा शो होगा दोपहर को, दिन के वक्त दोपहर को 1 बजे से लेकर 3 बजे तक, और मंडे का वादा नहीं है, हो सकता है मंडे को माहे रबीउल अव्वल चल रहा है जैसा कि आप सबको पता है, तो हो सकता है उसकी माहे रबीउल अव्वल की पीर और मंगल को स्पेशल ट्रांसमिशन जो है वो आप सुने, तो उसमें गाने शाने तो चलेंगे नहीं, तो इस हवाले से संडे का जहन में रखिएगा, पक्का पक्का आपको हम ट्रैक डेडिकेट करेंगे। तो खैर ये सब कहते हैं कि तुमने अभी देखा ही क्या है, वैसे ये ज्यादातर उन लोगों को कहा जाता है कि एक जिसने एक उम्र का अपना एक हिस्सा जो है इस दुनिया में गुजार लिया हो और इन तमाम तजर्बात से जो गुजर चुका हो, अक्सर वही ये कहता है कि तुमने अभी देखा ही क्या है। हाँ अलबत्ता इतना है कि कुछ जो है बूढ़े हजरात, एक तो बुजुर्ग हजरात होते हैं और एक बूढ़े होते हैं, इन दोनों का फर्क मैं आपको कई दफा बता चुका हूं। तो जो बूढ़े हजरात होते हैं वो ज्यादा बूढ़े हजरात, मिसाल के तौर पर कोई 70 साल का है या 75 या 80 ईयर्स का है, तो जाहिर है उनके सामने जो है वो 50-60 ईयर का भी बच्चा ही कहलाएगा, लेकिन उसने भी अपनी एक उम्र गुजार दी है और उसने भी ये तमाम तजर्बात से हो सकता है वो गुजरा हो। तो अगर वो बूढ़ा इंसान जो है वो ये अगर कह दे तब बहुत बुरा लगता है, अबे भाई 50 साल गुजार लिए, 60 साल गुजार लिए, अभी भी हमने क्या देखा है। लेकिन खैर ऐसे जो बूढ़े अफराद होते हैं, मैं एक बार फिर बता दूं कि मैं बुजुर्गों की बात नहीं कर रहा, बूढ़े अफराद की बात कर रहा हूं, तो वो जो है वो इस तरह की बातें करते रहते हैं। लेकिन जिंदगी इन तमाम चीजों का तजर्बा देती है,
بے شک دیتی ہے. ایز یو تھنک وڈیرا دا. ارے نہیں صحیح ہے وڈیرا تو آپ ہے صحیح, کیسی بات کر رہے ہیں صحیح, ہم بہت چھوٹا سا بندہ ہے صحیح. اور مجیب صاحب بہت بہت شکریہ یار آپ کی محبت کا, آپ کی چاہت کا, اور جس طریقے سے آپ مجھے میسیجز کر رہے ہیں, اور آپ کے لیے ٹرکش گانا سنڈے کو ضرور چلائیں گے. ٹھیک ہے جناب, اور یہ باتیں صرف اس وجہ سے میں نے آپ کے لیے کی ہیں مجیب صاحب, مرفانی صاحب, کہ آپ جو ہے بڑی محبت سے پیار سے سنتے ہیں. صبح آپ نے آفس بھی جانا ہوتا ہے اور وہ پھر آپ کیا بتایا ہوا ٹریک نہ چلے پسندیدہ, تو پھر وہ انسان کو ہوتا ہے نا تھوڑا سا, تو میں ایسا بس سمجھ رہا ہوں, یہ آپ کی میسیجز میں آپ کی محبت چھلک رہی ہے. بہت بہت شکریہ آپ کا. اور آگے بڑھتے ہیں جناب علیم الدین صاحب کیا کہہ رہے ہیں. اوکے, تہ دل سے شکریہ ادا کر رہے ہیں, ان کا میسج شامل کیا. روح من کہاں ہو, ہے بھائی خاموشی سے نہیں سنا کرو اتنا زیادہ. اور کہتی ہیں وہ کہ اچھا یہ تو ہو گیا تھا, میں موضوع پر بات کرتی ہوں. اور کہہ رہی میں شکوا تھوڑی کر رہی ہوں, میں آپ کو نہیں کہا, میں نے آپ کو پہلے بولا میں عام بات کرتا ہوں. مثال کے طور پر ہوتا یہ ہے کہ جیسا کہ ابھی نورین نے ایک بات کی, تو میں نورین کو یہ تھوڑی کہہ رہا ہوں کہ نورین یہ تمہارے لیے ہے. نہیں نہیں, وہ بات اتنی اچھی ہوتی ہے آپ کی جانب سے جب آتی ہے سنجو, یا نورین کی جانب سے, یا کسی بھی ہمارے پیارے سے لسنر کی جانب سے, تو اس کے اوپر جب ہلکی پھلکی چرچا کرتا ہوں, تو وہ چرچا سب کے لیے ہوتی ہے. زندگی کے تجربات ہیں جناب, ہر انسان کے ساتھ ہیں. اب یہ تم نے ابھی دیکھا ہی کیا ہے, یہ بھی ایک بات میرے ذہن میں اس پر ایک اور بات آئی کہ کچھ لوگ, زیادہ تر نہیں بہت کم لوگ ایسے ہوتے ہیں کہ ان کی زندگی میں چھوٹی سی, مطلب ان کے عمر اتنی زیادہ نہیں ہوتی, لیکن یہ تلخ حقیقتیں جو ہیں وہ اپنی جوانی میں ہی, چھوٹی سی زندگی میں ہی ان تمام چیزوں سے گزر جاتے ہیں, بلکہ بچپن میں ہی ان تلخ حقیقتوں سے گزرنا شروع کر دیتے ہیں. رشتوں کی منافقت کے حوالے سے ہو, لوگوں کے بدلتے ہوئے رویوں کے حوالے سے ہو, پیسے کے پیچھے بھاگتے ہوئے لوگوں کی قطاروں سے ریلیٹڈ ہو, تو یہ تمام چیزیں, بہت ایسے لوگ ہوں گے کہ جو اپنی بہت کم عمری میں ہی ان تمام تجربات سے گزر جاتے ہیں. حالانکہ اس میں ایک عمر لگ جاتی ہے ان تمام تجربات سے گزرنے میں. حقیقت ہے یہ, بالکل حقیقت ہے. اور جناب ابھی ہم آپ کو, اچھا میں نے تو ان کے لیے ایک ٹریک چلانا تھا مگر ابھی نہیں چلا سکیں گے. ابھی میرا خیال ہے کہ ہم نے میسج پڑھا تھا علیم الدین صاحب کا, تو علیم الدین صاحب کی جانب سے آپ سب کو سجاد علی کی آواز سنائیں گے. ہیلو پھڑو.